0: क्यू कोटा और एडवांस ऑथोराइजेशन स्कीम के तहत यूरोपीय यूनियन और अमरीका को बरामद होने वाली चीनी पर नाफिज नहीं होगी, ताकि दीगर ममालिक की खुराक की यकीनी फराहमी से मुतालिक जरूरियात को पूरा किया जा सके। वो खेप जो बरामद के लिए फिजिकल पाइपलाइन में है, उन्हें इस पाबंदी से मुस्तस्ना रखा गया है। मगरबी बंगाल हुकूमत ने आलू, प्याज, फल, सब्जियों, गजाई अजनास और दीगर जरूरी अशिया की बैन रियासती नकलो हरकत पर आयद सभी पाबंदियां हटा ली हैं। ये पाबंदियां साबिका टीएमसी हुकूमत की जानिब से आयद की गई थीं। दूसरी जानिब एक अहम पेशरफ्त के तौर पर मगरबी बंगाल हुकूमत ने असातिजा के तकर्रात, म्यूनिसिपल तकर्रात और इमदाद बाहमी खिदमात तकर्रात खपलों से मुतालिक मामलों को सीबीआई के सुपुर्द करने का फैसला किया है। मगरबी बंगाल हुकूमत ने उन सभी अफराद की खिदमात को खत्म कर दिया है जिनका सबुकदोशी के बाद टीएमसी हुकूमत की जानिब से दोबारा तकर्रुर किया गया था। तफसील हमारे नामा निगार से।
1: किसानों और ताजिरों को बड़ी राहत देते हुए मगरबी बंगाल हुकूमत ने जरई अशिया की दीगर रियासतों में बरामदात पर आयद पाबंदियों को हटा लिया है। जरई मार्केटिंग के महकमे की जानिब से जारी करदा नोटिफिकेशन के मुताबिक आलू, प्याज, सब्जियां, फल, गजाई अजनास और तिलहन की अब रियासती सरहदों के पार बिला रुकावट हमलो नकल की जा सकती है। जिला इंतजामिया, पुलिस और ट्रांसपोर्ट हुकाम को इस हुक्मनामे के निफाज को यकीनी बनाने की हिदायत दी गई है। वजीर आला शुभेंदु अधिकारी ने कल नबन्ना में बताया कि इस फैसले से छोटे और हाशिया बरदार किसानों और ताजिरों को फायदा पहुंचेगा। उन्होंने जोर देकर कहा कि किसानों को अब उनकी पैदावार का वाजिब दाम मिलेगा। वजीर आला ने यह भी इंतबाह दिया कि जरई अशिया से लदी गाड़ियों को अगर बैन रियासती सरहदों पर गैर जरूरी तौर पर रोका गया या हिरासा किया गया तो अफसरान के खिलाफ सख्त कार्रवाई की जाएगी। इस फैसले से जरई बरामदात में आसानी पैदा होने और मगरबी बंगाल के किसानों और ताजिरों को पेश आ रही मुश्किलात में कमी आने का इम्कान है। कोलकाता से संदीप पौन की रिपोर्ट के साथ खबरनामे के लिए जमीर रजवी।
0: हुकूमत ने मरकजी जांच ब्यूरो सीबीआई के डायरेक्टर प्रवीण सूद की मुद्दत में एक साल की तौसी की है। अमले और तरबियत के महकमे की जानिब से जारी किए गए सरकारी हुक्मनामे के मुताबिक काबीना की तकर्रात से मुतालिक कमेटी ने जनाब सूद की मुद्दतकार को जांच एजेंसी के डायरेक्टर के तौर पर इस महीने की 24 तारीख से आगे तौसी देने को मंजूरी दी है। वजीर आजम नरेंद्र मोदी कल अबू जहबी का दौरा करेंगे जो उनके पांच मुल्कों के दौरे का पहला मरहला होगा। इस दौरे के दौरान वो मुत्तहदा अरब अमारात, नेदरलैंड्स, स्वीडन, नॉर्वे और इटली जाएंगे। वजीर आजम का ये दौरा जुमे से इस महीने की 20 तारीख तक जारी रहेगा। वजारत खारजा में मगरबी उमूर के सेक्रेटरी सीबी जॉर्ज ने बताया कि पांच मुल्कों के अपने दौरे के पहले मरहले में जनाब मोदी यूएई के सदर मोहम्मद बिन जायद अन्नहयान से मुलाकात करेंगे। उन्होंने कहा कि दोनों रहनुमा दोतरफा उमूर, खासतौर पर तवानाई के शोबे में तआवुन और बाहमी दिलचस्पी के इलाकाई और बैनुल-अक़वामी मामलात पर तबादला ख्याल करेंगे। ये जनाब मोदी और यूएई के सदर शेख मोहम्मद बिन जायद अन्नहयान की सिर्फ पांच महीनों में दूसरी बिलमुशाफा मुलाकात होगी। तवक्को है कि दोनों ममालिक कल जामे स्ट्रेटेजिक शराकत दारी को मजीद आगे बढ़ाएंगे, जबकि मुत्तहदा अरब अमारात में मुकीम 40 लाख से ज्यादा भारतीयों की फलाह बहबूद भी इस बातचीत के एजेंडा में शामिल होगी। मजीद तफसील हमारे नामा निगार से।
2: भारत और मुत्तहदा अरब अमारात खित्ते की अहम तरीन तवानाई शराकत दारी रखते हैं। मुत्तहदा अरब अमारात इस वक्त भारत को खाम तेल फराहम करने वाला चौथा बड़ा मुल्क है, जो मुल्क की कुल जरूरत का तकरीबन 11% पूरा करता है। रकीक कुदरती गैस के मामले में भारतीय कंपनियों ने अबूजहबी की ADNOC गैस के साथ तवील मुद्दती सप्लाई मुआहदे किए हैं, जिनकी मजमू मकदार 4.5 मिलियन टन है। मुत्तहदा इमारात गुज़श्ता 25 बरसों के दौरान भारत का तीसरा सबसे बड़ा तजारती साझेदार और गैर मुल्की सरमायाकारी का सातवां बड़ा जरिया है। ऐसे में जबकि मगरबी एशिया मौजूदा वक्त में अपने सबसे हंगामा खेज दौर से गुजर रहा है, अबूजहबी में दोनों रहनुमाओं के दरमियान जुमे की मुलाकात को दोनों मुल्कों के लिए इस्तेहकाम और तवील मुद्दती स्ट्रेटेजिक आजम के तौर पर देखा जा रहा है। दुबई से विनोद कुमार की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद अम्मार।
0: ये खबरनामा आकाशवाणी से नश्र किया जा रहा है। उत्तर प्रदेश में गुज़श्ता 24 घंटे में धूल भरी आंधी और गरज चमक के साथ होने वाली बारिश से 60 लोग हलाक हुए हैं। वजीर आला योगी आदित्यनाथ ने इन मामलों का नोटिस लिया है और हुकाम को कहा है कि वो मुतासरा लोगों की मदद के लिए हर जरूरी इकदाम करें। पेश है हमारे नामा निगार की ये रिपोर्ट।
1: भदोही जिले में सबसे ज्यादा 15 हलाकतें हुई हैं। 12 سے زیادہ لوگ زخمی ہوئے ہیں جو مختلف اسپتالوں میں زیر علاج ہیں. مرزا پور میں 10، فتح پور میں 9، بدایوں میں 5 اور بریلی میں 4 افراد ہلاک ہوئے ہیں. سب سے زیادہ اموات گرج چمک، دیواروں اور پیڑوں کے لوگوں اور گاڑیوں پر گرنے کی وجہ سے ہوئی ہیں. ریاست کے کئی علاقوں میں کل اچانک موسم میں تبدیلی آ گئی اور متعدد ضلعوں سے بجلی کے کھمبوں اور پیڑوں کے گرنے کی خبریں ملیں، جس کی وجہ سے بجلی کی فراہمی اور روڈ ٹریفک میں رکھنا پڑا. بارش کے ساتھ ہونے والی ژالہ باری سے فصلوں کو زبردست نقصان پہنچا ہے. لکھنؤ سے سشیل چندر تیواری کی رپورٹ کے ساتھ خبرنامے کے لیے ضمیر رضوی.
0: بھارتی محکمہ موسمیات آئی ایم ڈی نے آج مغربی مدھیہ پردیش اور مغربی راجستھان کے دور دراز علاقوں میں گرم لہر سے شدید گرم لہر رہنے کی پیش گوئی کی ہے. مشرقی راجستھان، گجرات اور مہاراشٹر کے دور دراز علاقوں میں بھی گرم لہر کی صورتحال رہے گی. موسمیاتی محکمے نے آج اروناچل پردیش، آسام اور میگھالیہ میں شدید سے انتہائی شدید بارش ہونے کی پیش گوئی کی ہے، جبکہ دلی، پنجاب، ہریانہ، بہار، چھتیس گڑھ، چندی گڑھ، اوڈیشا، مغربی بنگال اور شمال مشرقی ریاستوں میں آج گرج چمک کے ساتھ چھینٹے پڑنے کا امکان ہے. امریکہ کے صدر ڈونلڈ ٹرمپ چین کے صدر شی جن پنگ کے ساتھ دو روزہ مذاکرات کے لیے کل شام بیجنگ پہنچ گئے. مذاکرات کے دوران ایران جنگ، توانائی کے عالمی بحران، تجارتی کشیدگی، تائیوان اور مصنوعی ذہانت جیسے موضوعات ایجنڈا میں شامل رہنے کی توقع ہے. ایران کے ساتھ جاری جنگ کے بیچ اسرائیلی وزیر اعظم بنیامین نتن یاہو خفیہ طور پر یو اے ای پہنچے اور انہوں نے ملک کے صدر سے ملاقات کی. نتن یاہو کے دفتر سے جاری بیان کے مطابق اسرائیلی وزیر اعظم نے یو اے ای کے صدر شیخ محمد بن زائد النہیان کے ساتھ بات چیت کی. اس بیان میں مذکورہ میٹنگ کو اسرائیل اور یو اے ای کے درمیان تعلقات میں ایک تاریخی کامیابی بتایا گیا ہے، حالانکہ کامیابی سے متعلق تفصیلات کا ذکر نہیں کیا گیا. دوسری جانب یو اے ای نے اسرائیلی وزیر اعظم کے دورے سے متعلق رپورٹوں کو مسترد کیا ہے. ایک سوشل میڈیا پوسٹ میں یو اے ای کی وزارت خارجہ نے کہا کہ رپورٹس غلط ہیں اور اس بات پر زور دیا کہ اسرائیل کے ساتھ یو اے ای کے تعلقات خفیہ نہیں بلکہ کھلے ہیں اور سرکاری طور پر اعلان کردہ ابراہیم معاہدے پر مبنی ہیں. پوسٹ میں مزید کہا گیا ہے کہ کوئی خفیہ میٹنگ نہیں ہوئی ہے. ایران نے مذکورہ رپورٹ پر شدید رد عمل کا اظہار کیا ہے. ایران کے وزیر خارجہ عباس عراقچی نے خلیجی ممالک کو اسرائیل کے ساتھ تعاون کرنے پر خبردار کیا اور کہا کہ ایران کے خلاف اسرائیل کا تعاون کرنے والے کسی بھی ملک کو جواب دہ ٹھہرایا جائے گا. آئی پی ایل کرکٹ میں کل رات رائے پور میں کولکاتہ نائٹ رائیڈرز پر رائل چیلنجرز بنگلورو کی 6 وکٹ سے جیت کے دوران وراٹ کوہلی نے تاریخ رقم کرتے ہوئے کئی ریکارڈ توڑے. کوہلی نے 60 گیندوں میں بغیر آؤٹ ہوئے 105 رن بنائے. انہوں نے 11 چوکے اور 3 چھکے لگائے. یہ ان کی نویں آئی پی ایل سینچری تھی، جو کہ ٹورنامنٹ کی تاریخ میں کسی بھی کھلاڑی کی سب سے زیادہ سینچری ہے. اس اننگز کے دوران وراٹ کوہلی نے ٹی ٹوینٹی میچوں میں 14,000 رن بھی مکمل کیے. اس طرح وہ اس سنگے میل کو حاصل کرنے والے پہلے بھارتی کھلاڑی بن گئے ہیں. وہ کرس گیل کے ریکارڈ کو توڑتے ہوئے اس سنگے میل تک سب سے تیزی کے ساتھ پہنچنے والے پہلے کھلاڑی بھی بن گئے ہیں. انہوں نے اس آئی پی ایل سیزن میں 400 سے زیادہ رن بنائے ہیں. اس جیت کے ساتھ رائل چیلنجرز بنگلورو پوائنٹس ٹیبل میں سر فہرست ٹیم بن گئی ہے. رائل چیلنجرز بنگلورو نے 8 میچوں میں جیت حاصل کی ہے اور وہ پلے آف میں پہنچنے کے بے حد قریب ہے. آج دھرمشالہ میں پنجاب کنگز کا مقابلہ ممبئی انڈینز سے ہوگا. یہ میچ شام 7:30 بجے شروع ہوگا. یہ تھی خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں محمد عمار.
2: شکریہ نتیکا. قومی راجدھانی دلی سے شائع ہونے والے آج کے اردو اخبارات کی 6 سرخیاں ایک دوسرے سے مختلف ہیں. ملک میں کوئلے سے گیس بنانے سے متعلق پروجیکٹ کو منظوری دی جانے سے متعلق خبر کو روزنامہ پرتاپ نے اپنی 6 سرخی بنایا ہے. اخبار لکھتا ہے، مودی سرکار نے کوئلے پر مبنی گیس کی پیداوار کے منصوبے کو منظوری دی، خود کفالت میں مدد ملے گی. سی بی ایس ای 12ویں جماعت کے نتائج جاری ہونے سے متعلق خبر سبھی اخباروں میں نمایاں ہے. روزنامہ انقلاب نے اس حوالے سے سرخی لگائی ہے، سی بی ایس ای کی جانب سے جاری کردہ اعداد و شمار کے مطابق رواں سال مجموعی طور پر 85.20 طلبہ کامیاب ہوئے، لڑکیاں آگے رہیں. تمل ناڈو میں 144 ممبران کے ساتھ وجے نے اکثریت ثابت کی، اسی اخبار نے اس خبر کو بھی اولیت کے ساتھ پہلے صفحے پر شائع کیا ہے. سونے اور چاندی کی درآمدات پر کسٹم ڈیوٹی میں 15% اضافے کے جانے سے متعلق خبر اہمیت کے ساتھ اخبارات میں شائع کی گئی ہے. اس حوالے سے

ये दिल किसको दूं, अभी आपने सुना इस फिल्म का गीत और कार्यक्रम का अगला गीत। फिल्म का नाम है अनुराग, आवाज़ें हैं मोहम्मद रफ़ी और लता मंगेशकर की, और ये गीत सुनना चाहा है। मानेवा अड्डा रोड नागपुर से देवेंद्र भटकर, सुशीला भटकर, यही गीत हमारे इन सभी श्रोताओं के नाम। हरजिंदर सिंह भाटिया, एंजल भाटिया, पप्पी भाटिया, सोनू भाटिया, ये हमारे श्रोता हैं स्टेशन रोड जमशेदपुर से। पुराना तालाब डोराव से हैं वली उल्ला अंसारी, आसमान आज अंसारी, और बक्सर से शरफुद्दीन अंसारी और मोहम्मद सुल्तान अंसारी। पुणे से हैं पंकज वड़ौदे, आर्या प्रियंका, बीटी वड़ौदे। ग्राम पीपरलोड सरगांव छत्तीसगढ़ से हैं दीपेश वर्मा, पूनम वर्मा, ज्योति और शिवांश वर्मा। जय जिनेन्द्र के साथ ये हमें मैसेज प्राप्त हुआ है महाराष्ट्र से, परभणी महाराष्ट्र से। रुपेश संघई, महेश संघई, प्रज्ञेश संघई, प्रतीश संघई और पूरा ही संघई परिवार गीत सुनने के ख्वाहिशमंद हैं। चंद्रनगर कॉलोनी से कौशल्या जोशी, प्रमिला जानी, सोनाली जोशी, अंबाला से आशा डोमीन और सुरेश डुकर। फातिमा कॉलोनी श्रीरामपुर महाराष्ट्र से हैं नासिर शेख, नाजिया नासिर, साजिद शाहिद। गोविंदपुरा अहमदनगर से हैं जुनैद मुजावर, सुबिहा मुजावर, मिखाइल मुजावर, जैनब मुजावर, सबिया मुजावर। यही गीत हमारे इन सभी श्रोताओं के नाम। सेक्टर 67 मोहाली चंडीगढ़ से हैं टीडी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक मल्होत्रा, अनिल शर्मा, जयवीर सिंह, डॉक्टर अमनदीप। कालका से हैं शुभचंद्र बजाज, साहिल बजाज, बिट्टा बजाज। शास्त्री नगर बीट शहर से हैं किशन सपकाल, आशा सपकाल, सोनिया सपकाल, विशाल सपकाल। यही गीत हमारे इन सभी श्रोताओं के नाम। नंदकिशोर घटे, संगीता घटे, साक्षी घटे, जयश्री महेत्रे, अंजलि करवा, बाला साहेब करवा। मानपुर साबित जिला मुरादाबाद से शेख जियाउर रहमान, शेख अताउर रहमान, शेख हबीबुर रहमान। गीत सुनने की ख्वाहिशमंद है शास्त्री नगर बीट शहर से किशन सपकाल, आशा सपकाल, सोनिया सपकाल, साईराज सपकाल, विशाल सपकाल। और ये गीत हमारे इन सभी श्रोताओं के नाम। गांव जाखात से हैं शंभुदयाल खटक, विमला देवी खटक, अमरजीत खटक, योगेश कुमार, दीपक कुमार, कुमारी पूजा खटक। हमारे श्रोता हैं गुलाम रोड हरगोविंद नगर नवाशहर से सुरेंद्र संधू, अनीता संधू, रोहित संधू, रितेश संधू, शिखा संधू, प्रतीक्षा संधू और मैक्स। जिला मुरादाबाद ग्राम दुलापुर उत्तर प्रदेश से हैं मोहम्मद फरमान, मोहम्मद सलमान, मोहम्मद इरफान, मोहम्मद इसरार, नरगिस खातून। इंदिरा चौक दिल्ली से अजीम वकार, माहिरा अजीम और निशा अजीम। मोहल्ला हलवाइयान शेरकोट जिला बिनौर से हैं मोहम्मद वक्कार फरीदी, मोहम्मद इकबाल फरीदी, सितारा बेगम, नसरीन परवीन, रोजी परवीन, बिट्टू भैया, साजदा रानी और हिना कौसर। अजीत कसाना, माया देवी, ऋतिक और आदित्य कसाना लदावली जिला मुरादाबाद से। यही गीत हमारे इन सभी श्रोताओं के नाम। चमन पार्क दिल्ली से डॉक्टर सोनम, डॉक्टर सनाड और डॉक्टर अदीबा। मित्रनगर बीट शहर महाराष्ट्र से हैं विकास बंसोड़े, रेखा बंसोड़े, अदिति बंसोड़े, वैभव शिंदे। हिल स्टेशन खंडाला से हैं आकाश सरौदे, प्रिया सरौदे। यही गीत हमारे इन सभी श्रोताओं के नाम।
ضلع امروہہ نئی بستی، پتہ خالصہ سے ہیں واہر الحسن صدیقی، محمد عالم صدیقی، محمد صفان صدیقی، محمد یوسف صدیقی، ناویہ صدیقی، بٹیا علیشہ صدیقی، شکیل صدیقی، فہیم صدیقی، محمد یاسین انصاری اور سدیش چوہان۔ اوم ریڈیو شوتا سنگھ کولی ناندیڑ مہاراشٹر سے نارائن گائکواڑ، نیادن گائکواڑ، اومکار گائکواڑ، سائی گائکواڑ۔ پرانا تالاب ڈمراؤ سے ولی اللہ انصاری، آسمان ناز انصاری اور بکسر سے شرف الدین انصاری اور محمد سلطان انصاری۔ راجندر کمار، ملکیت کور، آرتی رانی، راگھو ہرمن اور پریوار کے سبھی سدسیہ گن۔ اوپر کوٹ محلہ چوکنٹی بلند شہر سے ہیں محمد سعید عباسی، نگہت پروین عباسی، شاہ نواز، سرفراز، فردین، سوہان ارزان اور عوان عباسی۔ اوپر کوٹ محلہ چوکنٹی بلند شہر سے ہیں محمد سعید عباسی، نگہت پروین عباسی، شاہ نواز، سرفراز، فردین، سوہان اور ارزان اور عوان عباسی۔ یہ ہمارے شوتا دوبارہ میسج کر دیتے ہیں۔ ہمارے شوتا ہیں مانیواڑ روڈ ناگپور سے دیویندر بھٹکر، سشیلا بھٹکر، انکیت انکتا بھٹکر، محلہ بسم اللہ مسجد رامپور سے ہیں فوزیہ، روشنی، شائنہ، کاجل اور ان کے بھائی شہزاد علی منصوری۔ یہی گیت ہمارے ان سبھی شوتاؤں کے نام۔ جلال آباد ویسٹ سے ہیں سریش گگنیجا، پونم گگنیجا، وشال پریا دشانی اور نمت آہوجا۔ یہی گیت ہمارے ان سبھی شوتاؤں کے نام۔ گرام دلہاپور اتر پردیش سے مکیش کشیپ، شیتل کشیپ، سونو سریش، راجپال، پنکج، کاجل، سیما، مانوی، تنوی، لکش سونی، موہنی رتک، بلویر سنگھ۔ شوتاؤں، آپ بھی ہمیں اپنے فرمائشی گیت سننے کے لیے ای میل کر سکتے ہیں۔ ہمارا ای میل ایڈریس ہے گیت آپ کے نام aarrampur@gmail.com۔ اور گیت سننے کے خواہش مند ہیں پورنا جنکشن مستانپورہ سے اننتا بھگت، ارونا بھگت، سلوچنا بھگت، چیتن بھگت، آپ کا بہت بہت دھنیہ واد کے ساتھ انہوں نے یہ میسج کیا ہے۔ یہی گیت ہمارے ان سبھی شوتاؤں کے نام۔ سپترنگ شوتا پریوار کمہار گلی شری رامپور سے اشوک دلے، سویتا دلے، انکیت دلے، رشیکیش دلے، جیویکا دلے، سانیکا دلے، پونا ولے، پونے سے اجے سونوے، کرشمہ سونوے، انیکا سونوے، وشاکھا سونوے۔ یہی گیت ہمارے ان سبھی شوتاؤں کے نام۔ پدم پور ضلع شری گنگا نگر راجستھان سے مہر اروڑا، ممتا اروڑا، کیرتی اروڑا، بھومیکا اروڑا، گرام و پوسٹ ہر ہر پور مٹکلی ضلع بریلی سے ہیں شارون نور انصاری، فریاد حسین انصاری، شکیل احمد ادریسی، معین انصاری، تسلیم انصاری اور ڈی جے پردھان۔ کوٹوا نارائن پور بابا پٹی بلیا سے ہیں اوم پرکاش رائے، شریمتی اوشا رائے، امت کمار رائے، ہیپی رائے، دوبھیا نوادا، ضلع غازی پور سے ہیں پرتیق رائے، روشنی رائے، شریمتی روشنی رائے، پرانجل رائے۔ فرینڈس کالونی کرنال سے ہیں گرویندر سنگھ پاندھا، اندرجیت کور، بی بی منمیت، منویندر سنگھ پاندھا، جی ایس رام گڑیا۔ تو آپ سبھی کی فرمائش پر یہ گیت، فلم کا نام ہے انوراگ۔